Thank you.

0: सुधा नेटवर्क सिंहमाथि यसै भनी प्रसारण भइरहेको साझा खबरमा वन व्यवस्थापनमा स्थानीय सरकारको भूमिका खोज्दैछ उत्तर वन अभियान कर्मी
1: आफ्नो समयमा विकास गर्न पर्ने यहाँको वन क्षेत्रको विकास गर्न पर्ने यहाँको वन परिवारहरू सही उपयोग गर्न पर्ने वनको जीव व्यवस्थापन गर्न पर्ने यो कुरा मानेर पालिकाको महत्वपूर्ण भूमिका हो
0: संविधान संशोधन

गर्मीले गर्दा उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि।

सामाजिक सुरक्षा कार्यक्रममा पनि अवतर गराएको छ। यस्तै

स्वागत करंपरिक कार्यक्रम में उनके कार्य जिज्ञासा को चपाते गए प्रमुख प्रशासक दिलीप ने पहाद्रोही वार्ड नंबर एक का वार्ड अच्छे जयराज पांडे इंजीनियर प्रोग्राम पौधे लगाए थे। सेवा प्रमुख लाइक स्तरीय प्रभात पानी बुला में प्रतिपथ पर सुनवाई कार्यक्रम को सचिकरण रेडियो प्रभावी की स्टेशन मैनेजर पुष्पा चौधरी ने गर्नुभएको थियो। कार्यक्रम में स्थानीय जनप्रतिनिधि कर्मचारी सरकार वाला अधिकारी तथा स्थानीय वासी को सहभागिता रहेको थियो। भन्ध्याको पाँचकोरी नगरपालिकाले समुदाय स्तरमा स्वास्थ्य सचेतना विस्तार गर्ने उद्देश्यका साथ म स्वास्थ्य मेरो समुदाय स्वास्थ्य अभियानलाई प्रभावकारी रूपमा अघि बढ़ाएको छ। पाँचकोरी नगर स्वास्थ्य शाखाले समुदाय स्तरमा स्वास्थ्य खानेपानी तथा सरसफाई प्रबन्धन कार्यक्रम अन्तर्गत उक्त अभियान सञ्चालन गरिरहेको हो। अभियान मार्फत समुदायमा स्वस्थ सचेत र सरसफाई बनाउने लक्ष्य राखिएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रम अन्तर्गत सचेत खानेपानी तथा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम नियमित सञ्चालन गरिरहेको छ। यस्तै सामाजिक भार परिवर्तन सञ्चार कार्यक्रम तेल विकास संस्था तथा वर्ष संस्था सह बैठक तथा छलफल विद्यालय स्वास्थ्य शिक्षा र सरसफाई कार्यक्रम

सभालाई आवश्यक अनुसन्धानका अनुसन्धान तथा कानुनी कार्यवाहीका लागि निर्धारित बिछाएको छ। सीमा सुरक्षालाई प्रभावकारी प्रकृति मैत्री र परिणाममुखी बनाउन सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 नेपाल 30 नम्बर घर प्रति नेतृत्वमा विशेष सक्रियता देखाउँदै आएको छ। पछिल्लो दिनमा चोरी तस्करी नियन्त्रण औषध बरामद तथा सीमा अपराध न्यूनीकरणमा हासिल भएको उपलब्धिले संगठनको प्रतिबद्धता र कार्यकुशल पुष्टि गरेको विश्वास छ। बरामद गरिएको अफिम र चरेस सहितको व्यक्तिको विषयमा प्रहरी थप अनुसन्धान गर्ने जनाइएको छ। कुमारी ठाकुरले मधेसमा व्याप्त आयोजक पर्खाले बताउनु भएको छ। सरकारी नगर गाउँपालिकाले हिजो आयोजना गरेको बाल विवाह एवं आयोजक पर्खाल कार्यक्रममा उपसभामुख ठाकुरले बाल विवाह आयोजक पर्खाल मधेसबाट नगर्न पनि देशबाट उन्मूलन हुनुपर्ने बताउनु भएको छ। छोरीलाई पुरुष मान्य लैङ्गिक विकृतका कारण बाल विवाह हुने गरेको भन्दै उहाँले मधेसले छोरीलाई सम्मान गर्न सिक्नु पर्ने उल्लेख गर्नुभयो। छोरी जन्मने घरमा पुरुष भित्रिएको भन्दै दुःख मान्नु हुँदा माता सीताको जन्म केन्द्रमा छोरी जन्म पशु भएको कुरा हो। उपसभामुख ठाकुरले भन्नुभयो, बाल विवाह दाइजो प्रथाले बाल विवाहपछि परिवारमा विखण्डन गर्ने उहाँको भनाइ थियो। पछिल्लो समय किशोर किशोरीले घर छाडेर हिँड्ने गरेको कुरातर्फ संकेत गर्दै उहाँले अभिभावकको सल्लाहलाई गलत सोचेर विद्रोहन गर्न सुझाव दिनुभयो। सल्लाही एकबाट निर्वाचित सांसद नीतिमा कार्यले पन्नाले बाइज र बाल विभाग प्रथा लामो समयदेखि

एक प्रदक्षिणा करने गांव का अवश्य दिन होना धन्यवाद।

Thank you.

समस्या पढाईमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। रेडियो पूर्वा कार्यक्रमको सहकारीमा स्वास्थ्य कार्यालय पटियाबाट जनहितमा जारी सकिन्छ।

بھری گئی ہے اور آتی ہے.

0: स्वास्थ्य कार्यालय
1: समस्या

0: समयको लागू पदार्थको एकपटकको प्रयोगले पनि नर्भ मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू

Thank you.

0: già saranno.
1: A me già vi saranno?
0: Ne basta uno, così ne uno.
1: Quindi la madre vi dà uno a zucchino?
0: Dei saranno, ora farò la ex col peccato.
1: Dei tagli che dopo la banana fanno.
0: Ciappati uno.
1: Perché?
0: Passi da uno.
1: Ma mi sono uno, la madre fa iattano.
0: E come vorrò uno, da tassi e tempo, non faranno.
1: खाना रुचिनो हुनु एउटै कुरा दोहोऱ्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
0: त्यस्ता लक्षणदेखि तत्काल चिकित्सकसँग परामर्श गरौँ बिरामीलाई हौसला
1: बढाउँ
0: बिमारका लागि केटा न केटी दुवैको सलामत
1: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ
0: यस्तो खुसीको बेला छ उनी मलाई सम्झि सम्झिएको बुझ्नु
1: पर्यो केटाकेटी सबैको सामु के छ
0: हामी केटी पक्षले केही उपाय दाइजो दिनु पर्ला कसो गर्नु
1: यो दाइ

Thank you.

Thank you.

Thank you.

I am a deep blue

ಕರ್ಮಾರ್ಯ ಮನಲು.

Bye.

ছাতা

Thank you.

0: गरिएको एक घण्टाभित्र अनिवार्य सञ्चार सुरु गरौँ। सबैसम्म आमाको दुध पत्ने खुवाऊ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउँ, स्वास्थ्य बचाउँ।
1: सहकारीमा स्वास्थ्य कार्यालय बर्खेतद्वारा चलाइएको नजारी सन्देश।

I'm going to go to the hospital.

Thank you.

一般性の方にしてまして、ね。

विश्वास गर्नाले शरीर जताई अध्यात्म र बुद्धिमा केन्द्रता नपाएको छ।

0: విశాఖ
1: Yes.

0: समस्या
1: कहाँ जाओ कहाँ चलो।

0: ललितबाट यसलाई बासिन्दा स्थानीय किसान नर्तकलाई आफ्न लगायत मकै खेती पानीको अभावको कारण सुगरन लगभग रोग पानी आए छोड्नु पर्छ। खेतमा सिँचाइको निशक्लोपछि मकै जगाए पछि हुन दुखे सुखले
1: पानी नपाएर अरू परिवार आउँछ पानी आउँछ अरू भएन अरू यस्तो ट्राटी गर्यो त्यो बेला छ

0: यसमा स्थापनाका कर्ता लिइसकेपछि तोकिएको शर्त बमोजिम कर्ता भुक्तानी गर्नु ऋणीको कानुनी र नैतिक दायित्व हो।
1: यदि वित्तीय सम्बन्धी तपाईँको केही गुनासो छ भने तपाईँको पैसालाई लाग्ने फोन नम्बर 18105120 र अनलाइन गुनासो पोर्टलको इमेल gunaso@nrb.net गुनासो पठाउन सक्नुहुन्छ।

तिर्नैपर्छ। कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कार्यवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।

Thank you.

विश्वास गर्न अब सबै जानकारी पाएका नगर उपचार केन्द्र प्रबन्धकको पत्ता लगाएका आधिकारिक रूपले स्टेट बैंक नेपाल दिनु जाकर आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल डब्ल्यूडब्ल्यूएफ नेपालका साथै वित्तीय पूर्वाधार स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्वमंश अनुसन्धान केन्द्र संगठनको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्र हुन सक्छ।

0: दुईजन परिचला पाटका ऋणले नाश्नमा किस्ता तिर्न खटिरहेछ। बैंक लघु वित्त संस्थाहरूको मन्जी क्षेत्रबाट जत्तिकी ऋण पालेछन्
1: मेरे बाबा एक

Thank you.

Could you tell me,

I'm going to go to the next one.

Thank you.

Thank you.

0: नेपालीहरू समकक्ष भाकर विभिन्न राज्यको तर्क प्रतिनिधि नागरिक समाज सञ्चार महिला सञ्चार स्थानीय बुद्धिजीवी युवा सञ्चार उद्योगी सहितका पत्रकारहरूको सहभागिता रहेछ। कार्यक्रमको स्वागत सभा वरिष्ठ उपाध्यक्ष शिव एकदाकरणी कार्यक्रमको सञ्चालन महासचिव विकास गौतम गरेर
1: संघका अध्यक्षमा ढाका रामदुकाल सर्वसम्मत निर्वाचितहरूबाट संघ छैठा अधिवेशन तथा तेह्रौं साधन सभामा सिद्धकाल कमिटीमा सात सदस्यहरू कार्य समिति छैठ जिल्लाको नवनिर्वाचित कार्य समितिका उपाध्यक्षमा हरिप्रसाद तिमिसेना सचिवमा निर्मा केसी उपाध्यक्षमा राधे राम चौधरी तथा सहसचिव मनोज चौधरी निर्वाचितहरूबाट

शर्मा तथा नेपाल नेताजी शंकराचार्य कार्यालयको उपाध्यक्ष आरूप चन्द थापा हो र मिली प्रदेश नेतृत्व संघका अध्यक्ष भोलानाथ त्रिपाठीका विशेष अतिथिका मानिन्छ। साधारण सभाका अध्यक्षता भारतीय नेताजी संघका अध्यक्ष आलोक पुरवारद्वारा र कार्यक्रममा दृष्टि विज्ञान व्यक्तित्वको अधिकार क्षमता विकास तथा सामाजिक सहभागिता अभिव्यक्तिका विषयमा समेत छलफल गरिन्छ। जिल्ला ट्राफिक प्राधिकरणले बाँके सड़क दुर्घटना न्यूनीकरण तथा सवारी व्यवस्थापनमा प्रभावकारी बनाए जिल्ला भर सवारी साधन उपकरण निगरानीमा कड़ाई कार्यवाही विशेष गरी खण्ड नम्बर प्लेट म्याटलक अस्पष्ट तथा नियम विपरीतका संचालनमा सवारी साधनमा लक्षित गति ट्राफिक प्रणाली चेकपोस्ट विशेष सप्ताह अभियान संचालन भएको जिल्ला ट्राफिक प्राधिकरणले बाँकेका प्रमुख प्रहरी निरीक्षक बहादुर साईका अनुसार दुर्घटना न्यूनीकरण तथा सवारी साधनको परिचालन सहज बनाए नम्बर प्लेट स्पष्ट निरोधक सवारी साधनमा नियन्त्रणमा रहेका पूर्ण नम्बर लेखाएर बगेका गाउँको इतिहासका उहाँको अनुसार अभियान अन्तर्गत ट्याक्टर मोटरसाइकल रिक्सा अटो लगायत 176 सवारी साधनको नम्बर प्लेट स्पष्ट भएका काम भइदिएका ट्राफिक प्रहरी पोस्ट कल्पना सम्पृष्टि नायक निरीक्षक बहादुर खड्का नम्बर प्लेट म्याटकै सवारी साधनको परिचालन कठिनाइदिन दुर्घटनामा ट्राफिक नियममा उल्लङ्घन दुर्घटनामा अनुसन्धान प्रभावित हुन आएको छ आसिन अभियानमा तीव्र बनाइदिन प्रक्रियाबाट भारतवर्गीय नगरपालिका वार्ड नम्बर 9 अवस्थित पुरान वैद्य थानामा विगत 22 वर्षसे काम गरिरहेका नयाँ बहादुर थारू शरीर मानिसको नासे व्यवहारिक समस्या बारेमा जडीबुटी बेमाथिना काम समेत शिक्षकबाट लम्बा समयसँग पेसामा संलग्न उहाँ आफ्नो यी कामहरू सिकेर सन्तुष्ट अलग पत्रिका सुनिल बहादुर थारूले सम्बन्धी अनुष्ठानसित

Thank you.

I'm going to go to the next one.

तस्मिन् पक्षे प्रधानमन्त्रीको आवक मुख्य प्राथमिकता सरकारको कार्य सम्हालिनु पहिलो 100 दिनको कार्ययोजनामा केन्द्रीय सरकारकर्मी पञ्चायत कमिटी मन्त्री पक्षले

ఫలితం పొందాలి. ప్రతి ఉద్యోగాలు కార్యక్రమ

पन्ध्र

Thank you.

Thank you.

जारी सन्देश

Grazie a tutti.

स्वास्थ्य बीमा नसामूलक कारोबार वा सुविधा होइन, यो त नागरिकको आधारभूत स्वास्थ्य अधिकारसँग जोडिएको राज्यको सामाजिक दायित्व हो। त्यसैले स्वास्थ्य बीमामा राजनीति गर्नु

सार्वजनिक गर्ने अनि प्रशासनिक पर्यटन मन्त्रालयको नेपाल सार्वजनिक पर्यटन

राष्ट्रपति पौडेलले सम्बोधन गर्ने प्रस्ताव स्वीकार गर्नुभएको सूत्रले जनाएको छ।

कळून गेले

Thank you.

सामुदायिक सूचना नेटवर्क सीआईएन तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सरकारले अमेरिका, कतार, मलेसिया र सिङ्गापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुमिता प्रधानका अनुसार नेपालले यसअघि नै भारत र चीनसँग यस्तो सम्झौता सम्पन्न भइसकेको छ।

किसानलाई छानी छानी किसानको रिपोर्ट पनि उठाउनु पर्ने यात्रा आयो भने किसानहरू

0: किसान बिहार चंद्रबाबू को भैया उनका किसान
1: राष्ट्रीय और

उद्योग के उपलब्ध कराएगा मैं जात का भी उपयोग बढ़ाता है।

मान्छेलाई लाभदायी मानिएको उहाँ बताउनु छ। अहिलेसम्म हामी जुन किसानको खेतमा पठाएछौँ त्यो चाहिँ तपाईँको 14 दशक चाहिँ किसानको खेतमा खाएको छ। अहिले चाहिँ हामीले 3 प्रजाति ल्याएर

Thank you.

يا قوة خليل عمرك أتولى.

Thank you.

0: प्यारालाइसिस भई बनिने नसाक्षात केरा हात खुट्टा नसर्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पतालको लागि
1: प्राकृतिक स्रोत हो। वनस्पति व वन्य जन्तु संरक्षण तथा मानव जाति जीवन सम्भव निर्मण यात्रा संरक्षण में हमारा सब कुछ जुटी
0: पश्चिम अनुमान संपत्ति आगामी का कारण से छेड़ा
1: पिकनिक खाए गए क्षेत्र में रहकर आगे बजे से बुटाके छोड़ी

शून्य 84 420 156

0: Sono solo un po' di usa. Se tu non vuoi,
1: io non so se è un po' di

0: ल्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्जवल भविष्य
1: बजौं। सहकारीमा स्वास्थ्य कार्यालय पर्दियाबाट जनहितमा जारी सन्देश।

자기 관련 전이 아니고 비밀 받은 것 같아.

子的生前的那个姐，还听说也比几

Yeah.

Thank you.

0: सबकारमा अस्वीकारले प्रत्याशी जनहितमा जारी सन्देश
1: Thank you.

साथीको जवाबमा होइन आफ्नो सपनाको पक्षमा लिएर गरौँ।

0: जस्तो लाग्छ, आफ्नो बेटा आइसक्यो, भोलि चरण थालिसके, किस्तातिर तिमी आइसक्यौ भनेर चाहिँ त्यो महिना मेरो पनि किस्ता तिरिदिनु छैन हजुर, अर्को महिना मलाई दुवैजनाको किस्ता तिर्छु।
1: हुन्छ बाबु, तपाईँलाई किस्ता अप्ठ्यारो छ भने त भइहाल्छ नि, कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रभावले रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो, कर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा

0: सम्पद निर्मिना भएपछि यहाँका संरक्षणमा हाम्रा सक्रिय जुटी
1: असल अमूल्य सम्पत्ति आजादीका कारण चेतना आजादी नियन्त्रण गर्न हाम्रा सबको दायित्व कर्तव्य हो।
0: हाम्रो
1: सबको चाहिँ आफ्नो छैन सुक्खा सबै गइरहेको आज पत्र मूलक सम्बन्धमा सफाई गरी
0: बिरी चुरोट माखु पिक आदि बुटाई बन्नुमा निकाली
1: बन्नुभित्र घर गरिना काम नि गरी
0: बन्नुमा पिकनिक खाए गइरहेछ उच्चतम रहन आदि बजासे बुटाटी त्यसमा छोरी
1: सुक्खा मौसम बन्नुमा आदि लगेर पस्तु सलाई लाइटलेका नै देखि
0: बन्नुमा आदि लगेर देखेछ लगभग वन कार्यालय सामुदायिक वन हो प्रहरीहरू खबर गरी सबकुजना सुरक्षित तरिकाले आदि बुटाई
2: बनाउनु भएका क्षेत्र अनुसार बनाउन आइदिनु।

0: कुठे वाढवत
1: हे नसते यासाठी बाली जाणीवा पिसाठी कुठला करतात प्रयोग करतात तर उपभोक्ता दुबईला जोखीम होत तत्काळ पिसाठीने किरण बाहेर पडे अंतत प्राणी जीव जंतु माटो पाणी तर समग्र वातावरणात गंभीर असर पुरवतात पिसाठी हालेको खानेकुरा खाता हामीलाई गंभीर खालका भोग लागेको छ रासायनिक पिसाठी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई ऋण लगा लाग्ने टाउको दुख्ने मुसा पर्ने थकान महसुस हुने र घोष हराउने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ रासायनिक पिसाठीको सट्टा जैविक तथा परम्परागत पिसाठीको प्रयोग गर्न सकिन्छ यस्ता धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ